0: भैया मैं सुनते रहो तुम्हारा दिल समर ना मैसेज कर बेहद मन यो जहान ना बिल्कुल फर्स्ट टाइम दे मैसेज करने तो मेरा रेडियो मन 88.4 करके वर सर सर इंजीनियर मसूद स्पेशल शोशार कला वेलकम और सड़ी माशी भाई हमेशा रुशे न सुमरा सुमरा वेलकम ना दरता की शटेर साहिद वजह आयशा एंड जरा अफगान सरा गंभीर ना ब्रो हाउ आर यू आई मिस यू योर शो आई लाइक योर शो तेरे जो तमन्ना यो ना मन बिल्कुल अर दिन के 12:58 यानी 12:58 पर उठी ना की साहिद न टोल यो जहान प्रोग्राम से कलहा काल के हिस के समाधान ने शेयर दमे मलगरी दो दमे सन मेरी मुत सलमीना की ल्यासदी ल्यासरी करा न बिल्कुल कलहा प्रोग्राम से उठी ना चिकम दिखे ना उठे प्रोग्राम चिचा ता मसरी बिल्कुल उठ वर केवला शाह अस्सलाम वालेकुम फर्स्ट वोट अस्सलाम वालेकुम
1: वालेकुम
0: सलाम हां जी सो खबर के लिखिम सिना अच्छा हां मावी किलना सफसला
1: रंग
0: तो ता मे देर अंबेले मने रोडी
1: چار
0: کو بالکل میں نے سنا تھا ووٹ ہو رہا سر یو جہاں مرنا پروگرام سے کل کل بے حد مرنا گرو سر السلام علیکم السلام علیکم ہیلو سائڈ ڈٹ ہیرو جتمنا یو نانے مرنا پروگرام سے کل کل بے حد مرنا بل کل تو مکہ ور کے السلام علیکم السلام علیکم
2: وعلیکم السلام
0: سو خبر کر کیم سینا
2: مر اور مگی
0: جفرا اس کے اچھا خپل کی مت ورتے چھا نہیں بالکل چھوٹی میں اٹھتا ووٹ وہ رہتا یو جہان سر نیکسٹ کلر سکر سے السلام علیکم السلام علیکم
1: وعلیکم السلام
0: بالکل خیر رہتا اخبل کی مت ووٹ سوا
1: خیر دا جی بالکل پروگرام کو دور و ڈرا مزہ وکڑا خلش کی سمست
0: بالکل بالکل سائڈ ڈیر جو سامان اخبل کی مت ووٹ خبر ہو نور ان شاء اللہ بیا بل پروگرام سے پیرا گاف سے مسئلہ وائی
1: خیر مہربانی بس کو خپل امن کو وسطا سپیشل ولا خبرونا تو سے پروگرامونا تو جی اور خلص مصروفیات کو جی
0: جی بالکل صحیح نو خپل کی متی ورته چا دای
1: پروگرام میں تو دل خوب دای کی ور تو آواز می جو
0: اچھا چوٹ میں وسو گول علی خان ملک الماس کی متا
1: چوٹا چوٹی میں وسو گول علی
0: اے بالکل خان ملک الماس ہے
1: بالکل
0: کرک والا چھوٹے میں اٹھتا ڈیر جتنا منا یو جہان منا بالکل بے سرا کے دوار اٹھی نفل یو جہان منا کیا السلام علیکم ہیلو السلام علیکم بالکل خیر رہتا ہے سو خبر کے دکھیم سے نا اخبر کی متی اٹھے چاد آئی سائل اٹھے ڈیر جتنا منا چھوٹی میں اٹھتا بالکل اٹھو رہا سر یو جہان منا دسرا گور نیکس کلر السلام علیکم السلام علیکم اسو خبر کر کیم جنا فریال خپل کیمتی ورته چا خان ملک کلمہ سے چوٹی میں وشو
2: گلالے
0: سائن ہیر جو تمنا بالکل گلالے تا ووٹ ورسل درے درشل یو جہان مرنا السلام علیکم ہیلو

0: लेकिन अब आप लोग हमें ज्वाइन कर रहे हैं, हमारा नंबर 03449363366 के ऊपर एक कॉलर हमारे साथ मौजूद है। जनाब अस्सलाम वालेकुम। जी जी जी जनाब, हाँ शबीर चक्कर
1: पहाड़ तू पानी
0: सही बंदे ना जेरे सारे सारी हेयर केयर जोड़ी दे रिजल्ट अपने अखियां नाल लिठी खड़े ने सही।
1: माशाल्लाह माशाल्लाह, आज तो मैं माजरात करे सांझ, मैं तो ऑर्डर ना दे सका ते कौन है व्हाट्सएप करे ना वत कल ऑर्डर भेजो है, मैं मसरूफ रह गया बहुत ज्यादा।
0: चलो ठीक है से तुहारे ऑर्डर जेरे सा को मिल सी आज सा तुहारे पहाड़पुर दे तरफ बहुत सारे ऑर्डर भेजे से बस शुक्र है कि आज तू ऑर्डर नहीं भेजा, आज सारे को टाइम ही कोनी है इतना तुहारे भेजण दा।
1: मैं हुण पहाड़पुर वाला ते मसरूफियत बहुत थी, मैंने छोटे मोटे अल्लाह पाक खुश रखे सलामत रखे, इनकी तारीफ जितनी करो थोड़ी है, मैं क्योंकि आप यूज करें दा पिया घर वाले यूज करें दे इन पर और रिश्तेदार दोस्तों की
0: नजर है। सर जी अस ही एक गाल कर रहे हैं कि वाला दा सब को वड़ा मसला जेरा ओ हेयर फॉल है वाला दा ढावण है ता तू अल्हम्दुलिल्लाह कोई पता है
1: तो ये ले मैं स्कूल में नाम ना जी बच्चे मेरे सिर दे तू पहले पिछले साल चवी पंजवी त्री चाली पंजा वाल गिनने ढांदा ही हूं और बहुत ज्यादा अगर कूर मारू तो एक कोई कदा ढावे था।
0: हाय हाय हाय, यानी कि तोरे वाल को मजबूत कर देता है
1: आंदा नहीं डेटा अल्हम्दुलिल्लाह जना दा मैं तोरी दूसरे बोतल यूज कर गया ना सर। ए सोना पहले 14 चाहिए 17 चाहिए शामिल जे रे।
0: हां बिल्कुल बिल्कुल बिल्कुल बिल्कुल
1: जी, तेल माशाल्लाह बेहतरीन है, खुशबू बहुत मजा देंदी है, इनका कलर भी मजा है, इनकी बड़ा वाला लाओ तो मजा आ
0: ट्रांसपेरेंट सदा ऑयल ट्रांसपेरेंट है। तो सर इठा वे सही मैं आज री कहानी दे ज्यादा पियाम के सही तुसा सोशल मीडिया ते लोग दे लोग कड़ा चढ़े पे
1: दो नंबर ही कोनी शफाफिया ते मिक्स अप कोनी बाकी इंदे चिंदा पान ते ओ भी कोनी
0: चिंदा पान कोनी चिकनाहट कोनी अगर तुसे थोड़ी देर अगर डीन को भी लाओ तो बिल्कुल जस्ट थी मैंने तुम्हारे वालों दे विच ते चिप पहाट
1: दे ते वद सोने ते सुहाग है माशाल्लाह जेले शैम्पू नाल दान दे हो तो वद मजे ही मजे।
0: हाय हाय हाय, वद तो मजे ही मजे, बहुत मेहरबानी सही शुक्रिया।
1: अल्लाह ताला खुश रखे कंपनी को तो कामयाब फरमावे सारे भैणी बनाओ बिजनेस को पंजाब चांद पे के पी के ते डी खान सारा भरपूर सलाम।
0: बहुत शुक्रिया जनाब, थैंक यू जनाब। नजर हसन हमारे साथ हमारे यूजर प्लस रीसेलर हैं और इनकी मोहब्बत आपने देख ली कि भाई पहले कितने बाल इनके गिरते थे और अब कितने, बिल्कुल ऐसा ही है जनाब, गारंटी देते हैं हम आपको और केसन की हर एक प्रोडक्ट की गारंटी है भाई, आपके पैसे हमारे पास अमानत है, यकीन कीजिए आपके पैसे हमारे पास अमानत हैं तब तक जब तक आपको रिजल्ट नहीं मिल जाते हमारी प्रोडक्ट से। और ऑयल की मैं बात करूंगा, आधी बोतल भी अगर आप इस्तेमाल कर लेना आधी बोतल हम फिर भी आपसे वापस लेंगे अगर आपको रिजल्ट नहीं मिलते। बड़े दिल वाली कंपनी है केसन जनाब, आप नहीं घबराते इन चीजों से, ठीक है जनाब। अलन अलान कहते हैं आधी बोतल तक आप इस्तेमाल कर लें आधी बोतल और आपके बालों का मसला हाल ना हो तो आप बिल्कुल वापस करें, अपने पैसे वापस लें कि भाई मुझे रिजल्ट नहीं मिला। जी अस्सलाम वालेकुम चाचा फतेह खान।
2: वालेकुम सलाम भतीजा खान, क्या हाल है, ठीक हो?
0: अल्लाह की शुक्र है। कल एक बंदे है कि तू फतेह चाचा फतेह खान क्यों आधे हुए, मैं कि वो तो ब्रांड है सही, चाचा फतेह खान तो एफएम तो ब्रांड है। बिल्कुल बिल्कुल गाल है सही में गाल है
2: पहाड़पुर मुबारक क्यों मैं
0: नजर हसन जी अल्हम्दुलिल्लाह अल्लाह का शुक्र है ठीक ठाक कर रहा मैं अल्लाह का। आज आज से गाल करेंदे पैसे के वाल हिन तो तुम्हारी खूबसूरती भी है तुम्हारा सब कुछ है, इन्हों को न ढावन दो सही, ये ढावन लगे तो इन्हों को साडे ऑयल ते शैम्पू इस्तेमाल करो ताकि मजीद न ढावन तो तुम्हारी खूबसूरती बरकरार रहे।
2: बस नसीब जा के रहे को तबीयत खराब है
0: ضرور سارے کچھ
2: چیک کر کے کو سلام کیا انہوں نے سیٹ کو سلام کیا سوار ہوئی کو سلام کیا مہربانی ملک
0: جی تھینک یو مہربانی اچھا جی ایک آفر جو ہم نے آپ لوگوں کے ٹرنک کے لیے جو سٹارٹ کی تھی آفر اگر آپ کو یاد ہو بسم اللہ پیکج اس کا بھی آج آخری دن ہے ٹھیک ہے اور اس کا آخری دن ہے اور اس کے بعد ہم نے ساتھ میں ایک اور آفر آپ لوگوں کے لیے سٹارٹ کر لی ہے ٹرنک والوں کے لیے یہ مہربانیاں صرف ٹانک والوں کے لیے ٹھیک ہے جی نا اور ٹانک والوں کے لیے آج سے ایک اور آفر ہم کر رہے ہیں جو کہ عید تک جاری رہے گی یعنی کہ اگلے 8 دن جو ہے یہ جاری رہے گی اور وہ ہے 1000 کی خریداری کے اوپر کیسن زعفرانی کریم فری آپ کو ملے گی. پہلے آپ لوگوں کو ملکی سوپ اور پرفیوم فری مل رہا تھا, دو چیزیں فری مل رہی تھی ٹھیک ہے جناب, لیکن آج جو ہے آج سے آپ لوگوں کو یہ آفر صرف ٹانک والوں کے لیے ہے کہ 1000 کی چیزیں خریدیں گے تو زعفرانی کریم جو 320 روپے کی وہ آپ کو فری ملے گی. مہربان بھائی آ چکے ہیں جناب, السلام علیکم.
3: وعلیکم السلام سر, جی حال ہے
0: کیویں حال ہے؟ صحیح ٹھیک ٹھاک ہے. تسا سنو چنگے ودے وے تارے کم شام مگ گئے میں کو لگتا ہی میں
3: سر جی. بس آج تو تیرا دیاری کے وینے وقت انشاءاللہ کال انشاءاللہ ایران کی بیڑی
0: کا کیا سی. اچھا ماشاءاللہ, یعنی کہ تارا دیدار سب کو میسر ہو سی کل پرسو کو. چلو چلو ٹھیک ہے, آؤ سہی عید کو پہلے پہلے آپ دیدار گرام ہو جو تے اج اساں گالیاں انہاں پروڈکٹ کرنے بیٹھے ہیں کہ جڑے تارے گھر کی استعمال تھی نے پین کیسن دا آئل تے شیمپو استعمال تھی نے تارے گھر صحیح جی
3: جی سر جی گن نہ جے تیرے کان کئی دفعہ
0: گن گئے وے تے مسئلے مکن تارے جڑے والا نے مسئلے ہن سے ختم تھین
3: جی جی ٹھیک
0: جی ٹھیک. اچھا جی ماشاءاللہ, ایویں تے نہیں لگا کہ بھائی خلیل بھائی دی کمپنی سارے کولے سر پیسے وٹھ گئے تے تے فرق نہیں آیا کوئی؟
3: نہیں سر جی
0: اللہ بہت ترقی دے, اللہ اور ترقی دے سر. آمین آمین. یعنی کہ تسی ماشاءاللہ مطمئن ہوئے آئل تے شیمپو کیسن دی جوڑی استعمال کرن دے بعد ہیں صحیح
3: سر جی؟
0: مہربانی سی, بہت مہربانی, شکریہ آئے ہوئے تساں پروگرام وچ.
3: سلام دے
0: سارے سنن کو سلام. ٹھیک ہے جی جناب, یہ ہمارے ایک مزدور بھائی ہیں جو چیزیں بیچتے رہتے ہیں اور ہمارے ساتھ بھی کیسن شاپ ڈیرہ میں ہے تو آتے رہتے ہیں. ان کو بھی عادت پڑی کیسن کی چیزیں خریدنے کی, تو ماشاء اللہ آپ ان کی پوری فیملی کیسن کو یوز کرتے ہیں. تھینک یو سو ویری مچ, بہت شکریہ آپ لوگوں کے اعتماد کا. اور ٹانک والوں بھائی آپ نے نا, میں ایک لفظ بولوں گا ٹانک والوں کے لیے کہ آپ نے ہمیں پہلے 15 دن کے اندر ہی خوش کر دیا. میں بینگ بحثیت اس کمپنی کا آنر بھائی میں شکر گزار ہوں اللہ تعالیٰ کا اور آپ لوگوں کا کہ آپ نے صرف 15 دن کے اندر جو رسپانس دیا ہے ٹانک والوں نے, امیزنگ بھائی امیزنگ. آپ یقین کیجئے ہمیں جو رسپانس آپ کے دکانداروں کی طرف سے مل رہا ہے, جو لوگ آرڈر بھیج رہے ہیں, جو ہمارا ڈسٹریبیوٹر اور آج جو ہے آپ کے ڈسٹریبیوٹر ٹانک کے ڈسٹریبیوٹر نے ہمارا جو ہاضمہ کنٹرول سیرپ ہے وہ بڑی تعداد میں مانگا ہے لیکن ہمارے پاس نہیں ہے ابھی. ٹھیک ہے جناب, وہ شارٹ ہے. اس کی وجہ یہ ہے کہ اس کی قیمت ہم کم کر رہے ہیں, آ جائے گا 2-4 دن کے اندر تو انشاءاللہ پھر آپ کو فریلی جو ہے ملے گا. دیکھتے ہیں کون ہے ہمارے ساتھ. جی السلام علیکم. ہلو. اچھا جی, جو بھی ہیں کال کرتے ہیں تو ایٹ لیسٹ اپنی آواز ضرور سنایا کریں.

0: It's 8 o'clock.
1: It's 8 o'clock.
0: Hourly time check is brought to you by Radio Aman. Jwan Rang Aman.
2: Your music, your request.
3: This is Radio Station. Radio Aman.
4: चाहतों के रंग अमन के संग अमन रेडियो 88.4 नेटवर्क
5: आपका अपना रेडियो रेडियो अमन 88.4 नेटवर्क।
6: ईद उल अज़हा के मौके पर कुर्बानी के जानवरों की आलाइशों ओजड़ियों और दीगर बाकायात गैर मुतय्यन शुदा जगहों पर हरगिज न फेंकें। ये अमल बदबू अफुन और वबा अमराज का सबब बनता है। मजीद बरा खुली जगहों पर फेंकी गई आलाइशें गिद्धों कौवों और दीगर परिंदों को अपनी तरफ मुतवज्जो करती हैं, जो सिविल एविएशन के लिए खतरनाक साबित हो सकती हैं और फिजाई ऑपरेशन के लिए संगीन खदशात पैदा करती हैं। वाटर एंड सैनिटेशन सर्विसेज पेशावर की जानिब से फराम करदा बैग्स में आलाइशें बंद करके अपने घर के सामने रख दें, ताकि मुतलका सफाई का अमला उन्हें बरवक्त उठाकर मुकर्रर जगहों पर मुंतकिल कर सके। बराए करम सफाई सुथराई को यकीनी बनाएं, माहौल को आलूदगी से महफूज रखें और अपने शहर को साफ सुथरा रखने में इंतजामिया का साथ दें।
7: बाबा चिदाज लपाश माल ब मोटरसाइकिल अखली
8: न बचे ना स्टा उमर लाद मोटरसाइकिल ले चला वलो न दे कला चित लोशी उमर दी दा तल्लु सुकालुशी लाइसेंस ती जुड़शी ब्या बदल अखलम बचे
7: बाबा नु अखिर वली उस रात वली ना अखले
8: गोरा बचे देर दासी खलक दी ची बे लाइसेंस गाड़ी चलाई कम ची देर द खतरे सबब गुरजी
9: धा पैगाम तासो द उलसी खैर खिगड़े लपारा द रेडियो अमल लफा वावरे दो।
10: You are listening Radio Aman 88.4 Tang. Stay tuned with us.
11: دا وخت تاسو Radio Aman Network اوري
12: اوس د خبرونو وخت شوه دی، راځي چې خبرونه واورو.
13: بسم اللہ الرحمن الرحیم، السلام علیکم، دا غواز دے ریڈیو امن 88.4 نیٹورک دے نند منگل ورس کال 2023 مئی میاشتی 19 منٹ دا ددی وقت مہم خبرو نصر عظیم لیاقت خان دو پاکستان ترکی سفر جاری دے دشمن کو بانا کاما پتے کی گی چیف آف ڈیفنس اسٹاف فیلڈ مارشل آصف منیر کوئٹہ کے تربیت حاصل کو ان کی افسرانوں تا خطاب کر دے دا ہوئے پیشورانہ مہارت اور سیکورٹی باندھے زور ور کر دے ولی دے چی ٹریگر باندھے نہ تربیت پنے توجہ ور کرے پاکستان ترکی کے رکوٹہ چون کی دشمن کو بانا کاما بھی پاکستان ترکی اور خوشحال سفر منزل ترسے گی چیف آف ڈیفینس فورسز فیلڈ مارشل آصف منیر ولی دی چی پراکسیز او منفی پروپیگنڈے پذریا پاکستان ترکی خراب کولو کوشش کون کی دشمن کو تنا بانا کاما بھی پروپیگنڈے